0: FM 100's time check. It's 10 a.m. This program was brought to you by
1: Cool King Hair Oil. जैसे चलता फिरता एसी.
0: And
2: अगर आप हैं ड्राइव कार बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा ले.
0: And
3: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा.
4: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट, नो वरीज.
5: खालिस अज्जा, भरोसेमंद शिफा, श्वाबे सिंगल रेमेडीज कुदरत के बेहतरीन अज्जा से तैयार की गई हैं क्योंकि आपकी सेहत इससे कम की हकदार नहीं. डॉक्टर हमीद जनरल होम्यो और श्वाबे सिंगल रेमेडीज 75 सालों से पाकिस्तान में नस्लों का भरोसा.
4: हायर नो फ्रॉस्ट IoT रेफ्रिजरेटर इसकी IoT टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल. नो फ्रॉस्ट, नो वरीज.
6: टैक्स पे करना अब हुआ आसान. अभी जैज कैश ऐप डाउनलोड करें और अपना टैक्स पे करके लकी ड्रॉ में शामिल हो जाएं और जीतें इलेक्ट्रिक स्कूटर. आसान पेमेंट्स और एक्साइटिंग रिवॉर्ड्स के लिए जैज कैश है ना.
0: Like us on facebook.com/FM247365. FM247365.
7: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں. ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کے عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتے ہیں. یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے لیکن حقیقت میں خطرناک جال ہے. منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں. یاد رکھیں اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کی ذمہ دار صرف آپ ہوں گے. خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے.
0: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا. ایف ایم 100 31 سال ایف ایم 100 آپ کی آواز. السلام علیکم پاکستان.
8: السلام علیکم پاکستان. پاکستان.

0: मेरा बुलबुल सो रहा है, शोर ना मचा। तो भाई बुलबुल सो रहा था, लोगों ने शोर नहीं मचाना है, ये बहुत इम्पोर्टेंट बात है। और वैसे वाकई में किसी की भी सोते वक्त शोर नहीं मचाना चाहिए या लाइटें नहीं जलानी चाहिए, सोने वाले को टॉर्चर नहीं करना चाहिए। मुझे लगता है कि जो हम टॉर्चर करते हैं ना, और ये देसी फैमिलीज में होता है, बिल्कुल ऐसी होता है कि अगर संडे का दिन है और घर के चंद अफराद उठ गए, चंद सो रहे हैं, तो उन्हें टॉर्चर नहीं किया जाता। बेसिकली देखा जाए तो नॉर्मली कहा जाता है कि क्या है, हम काम करें, तुम्हारे सोने की वजह से काम तो नहीं खत्म किए जाएंगे। तो वो लाइटें जलाना बंद करना, उसी के साथ साथ कभी कभी पंखा बंद कर देना, खिड़की दरवाजे खोल देना, अल्लाह ये बड़ी एक बेबसी होती है कि अपनी नींद पूरी कर पाता है और मतलब बेचैन रहता है। तो यार ये ना करें, अगर कोई सो रहा है तो प्लीज उसे सोने दें, उसे टॉर्चर नहीं करें, जो कि बहुत आम जबान में कहा जाए कि ये होता है, ये सूरत हाल चलती रहती है। लेकिन प्लीज ये मेरा मैसेज है आप लोगों को कि प्लीज सोने वाले को टॉर्चर ना करें, अगर उसे उठाना है तो प्यार से उठाएं, प्यार से बहुत चीजें बेहतर हो सकती हैं, तो किसी को तकलीफ ना पहुंचाएं। खैर जी, नाउ वी आर बैक और मैसेजेस को शामिल करते हैं। हमें मैसेज करती हैं, कहती हैं अस्सलाम वालेकुम माय स्वीट हार्ट फातिमा, कैसी हैं आप? रीमा की तरफ से बहुत सारी दुआ और बहुत सारा प्यार आपके लिए। थैंक यू सो वेरी मच रीमा, इस बहुत सारी दुआओं के लिए। आपको भी बहुत सारी दुआएं, मैं बिल्कुल ठीक ठाक हूं, आप बताएं आप कैसी हैं। हमें मैसेज करते हैं, कहते हैं अस्सलाम वालेकुम, हेलो एंड हाउ आर यू? वालेकुम अस्सलाम, ठीक हूं जी मैं, कहते हैं आई एम गुड। कल लिसनर्स ने शो को मिस किया और कल मैंने भी आप लोगों को बहुत मिस किया। कहते हैं ऑफिस से सुन रहे हैं, दिन अच्छा गुजर रहा है, लंच में इनकी तोरी है मींस तुरैया। कहते हैं आपके लंच में पॉसिबल हो तो ट्रैक लगा दीजिएगा, रशीद खान फ्रॉम कराची किंग सिटी। तो भाई ये जो ट्रैक है सुनो सुनो बोलो बोलो, ये रशीद खान को इतना ज्यादा पसंद आ गया कि जिस दिन मैंने अपने शो में आई थिंक इसी ईयर शायद प्ले किया था, हालांकि ये पुराना ट्रैक है, और जिस दिन मैंने इसे प्ले किया था ना, टिल दैट डे रशीद खान को जो है वो टिल टुडे बल्कि मैं कहूंगी कि बहुत ही पसंद आ गया है और वो हर वक्त इस ट्रैक की रिक्वेस्ट करते हैं। तो मेरे शो पे जब भी ये ट्रैक चल रहा हो तो आप समझ जाएं कि रशीद खान ने रिक्वेस्ट की है। एक रशीद खान करते हैं ज्यादातर इस ट्रैक की रिक्वेस्ट, और दूसरा हमारी जो एक लिस्नर है लुक वर्ल्ड, वो हमेशा रहीम शाह के ट्रैक्स की रिक्वेस्ट करी होती हैं। वो कहती हैं कुछ भी आप रहीम शाह का ट्रैक जरूर शामिल करें, तो आज मैं रहीम शाह का ट्रैक भी शामिल करूंगी। अच्छा भाई, उसी के साथ साथ हमें मैसेज करते हैं, कहते हैं अस्सलाम वालेकुम फातिमा खान, मैं आपका प्रोग्राम रोज सुनता हूं, मेरा नाम अच्छा जी लखराज है, आज पहली बार मैसेज किया है, आपका प्रोग्राम बहुत अच्छा है, थैंक यू सो मच, थैंक्स फॉर मैसेजिंग मी। बिल्कुल भाई आप इसी तरह सुनते रहें, प्रोग्राम को एंजॉय करें। अच्छा भाई, और इसी के साथ साथ एक और मैसेज भी आ गई, मजे की बात यह कि मैं साथ साथ आपके मैसेजेस पढ़ भी रही हूं और मैसेजेस आ भी रहे हैं, वेरी गुड हो गया जी। तो हमें रीमा कहती हैं कि आज खाने में शामी कबाब हैं और हूरिया की फातिमा आप ही लाजवाब। थैंक यू, ये जो मजे मजे की हूरिया चीजें बना के हमें डेडिकेट करी होती है, कैरी होती है, हूरिया खुद बनाती है, वाह भाई बड़ी टैलेंटेड है। लेकिन वाकई में भाई आजकल के बच्चों का तो कोई जवाब ही नहीं है, उनकी बातें उनकी चीजें, मतलब दे आर वेरी वेरी टैलेंटेड आई मस्ट से, कि जो बातें हम अब जाके मतलब बना रहे होते हैं कर रहे होते हैं वो बच्चे भाई अभी से कर रहे हैं, तो आजकल के बच्चे मैं कहूंगी बहुत ही ज्यादा अपग्रेडेड और टैलेंटेड हैं, कि आज के बच्चों का तो भाई कोई जवाब ही नहीं है। तो भाई हूरिया आप भी हैं लाजवाब, थैंक यू फॉर मैसेजिंग मी। और इसी के साथ साथ मजीद मैसेजेस भी आना शुरू हो गए हैं, लेकिन उन्हें शामिल करने से पहले जरूरी यह है कि हम जाएंगे एक अदद ब्रेक की जाने, तो सबसे पहले करते हैं ब्रेक शामिल और आते हैं वापस ट्रैक के साथ।
1: It's 12:45 PM. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja.
3: Big idea? Check. Passion? Check. The cloud resources to scale? That's where many startups struggle, but not anymore. Ignite under the Ministry of IT and Telecom brings you the Prime Minister's Cloud Program for Startups. Get up to 13,500 USD in cloud reimbursement across two tiers, plus expert cloud advisory to help your startup scale faster. Apply now at ignite.org.pk. Applications close on July 10th, 2026.
4: Pakistan samet duniya bhar mein bahut si auraton ko mali, jismani,
3: ذہنی اور جنسی گھریلو تشدد کا سامنا کرنا پڑ رہا ہے. چاہے آپ کسی کے شوہر، والد، بھائی یا بیٹے ہوں، اپنا سٹریس اور فکر کو اپنی بیوی، بیٹی، بہن یا والدہ پر ہرگز نہ نکالیں. حکومت پاکستان نے گھریلو تشدد کا نشانہ بننے والی عورتوں کے لیے خصوصی ہیلپ لائن 1099 کے ساتھ ہیلپ لائن 1099 ایپ کا آغاز کیا ہے، تاکہ ہمارے ادارے ان کی بھرپور مدد کر سکیں. اگر آپ یا آپ کے جاننے والے گھریلو تشدد کا شکار ہیں تو فوری طور پر ہیلپ لائن 1099 ایپ کو گوگل پلے اسٹور اور ایپل اسٹور سے ڈاؤن لوڈ کریں. ہوم اسکرین پر اپنا نام، فون نمبر اور شناختی کارڈ نمبر درج کر کے سائن اپ کریں. ہنگامی حالات کی صورت میں جہاں آپ کی یا کسی کی جان خطرے میں ہو، لال بٹن کا استعمال کریں، جس سے متعلقہ ادارے آپ کی مدد کے لیے فوری حرکت میں آ جائیں گے. تفصیلی شکایت کے لیے سبز بٹن کا استعمال کریں، جس میں آپ تحریری شکایت کے ساتھ ویڈیو، تصویر اور آڈیو ثبوت بھی جمع کر سکتے ہیں. یاد رکھیے، گھریلو تشدد قانوناً جرم ہے اور ہم سب کو مل کر اسے روکنا ہے. تشدد سے تحفظ آپ کا حق ہے. وزارت انسانی حقوق، حکومت پاکستان.
1: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور ایف ایم 100 کراچی کی جانب سے پیش کیا گیا. 100 ایف ایم.
4: ہائی فرینڈز، آئی ایم مکال ذوالفقار، اینڈ ٹوڈے آئی ایم ناٹ اسپیکنگ ٹو یو ایز اے پبلک فگر بٹ ایز سم ون ہو کیئرز اباؤٹ یور فیوچر. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
5: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے. صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے. اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں. ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں. پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں. گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں. لمبی آستین والے کپڑے پہنیں. مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں. یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے. ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت.
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
6: پاکستان میں واٹس ایپ ہیکنگ کے واقعات میں خطرناک حد تک اضافہ ہو چکا ہے. روزانہ عام شہری، بزرگ، خواتین، طلباء اور کاروبار سے وابستہ افراد اپنے واٹس ایپ اکاؤنٹ سے محروم ہو رہے ہیں. اس ویڈیو میں ہم آپ کو دو اہم باتوں پر رہنمائی فراہم کریں گے. اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو اسے واپس کیسے حاصل کیا جا سکتا ہے، اور مستقبل میں واٹس ایپ کو دوبارہ ہیک ہونے سے کیسے محفوظ رکھا جا سکتا ہے. آئیے دیکھتے ہیں واٹس ایپ ہیک کیسے ہوتا ہے. پاکستان میں عام طور پر واٹس ایپ ہیکنگ کے لیے استعمال کیے جانے والے طریقے، آپ کو واٹس ایپ یا کسی کرنے والے کے نام سے پیغام آتا ہے کہ آپ کا اکاؤنٹ ویریفائی کرنا ہے، یا یہ 6 ہندسوں کا کوڈ بھیج دیں. بعض اوقات یہ پیغام کسی دوست یا رشتے دار کے نمبر سے آتا ہے جس کا اکاؤنٹ پہلے ہی سے ہیک ہو چکا ہوتا ہے. لوگ لا علمی یا جلدی میں 6 ہندسوں کا تصدیقی کوڈ شیئر کر دیتے ہیں. بس اسی ایک غلطی سے ہیکر آپ کے واٹس ایپ کا مکمل کنٹرول حاصل کر لیتا ہے. یاد رکھیں، واٹس ایپ کا تصدیقی کوڈ کبھی بھی کسی کے ساتھ شیئر نہیں کیا جاتا. نہ واٹس ایپ خود مانگتا ہے، نہ کوئی ادارہ اور نہ کوئی دوست. اگر آپ کا واٹس ایپ ہیک ہو جائے تو فوراً کیا اقدامات اٹھانے چاہیے؟ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں. ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں. اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا. واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا. یہ کوڈ درج کریں. زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے. اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر 2-step ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں. 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر. اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال. اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ آپ کا اکاؤنٹ فعال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو۔ سم کارڈ سب سے اہم ہے۔ اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں۔ رابطوں کو فوری اطلاع دیں۔ اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں۔ میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں۔ اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں۔ اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے۔ ٹو اسٹیپ ویریفیکیشن لازمی فالو کریں۔ سیٹنگز، اکاؤنٹ، ٹو اسٹیپ ویریفیکیشن یا ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو۔ ای میل ایڈریس ضرور شامل کریں۔ ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے۔ اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں۔ تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو۔ کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے۔ جعلی لنکس اور آفر سے بچیں۔ مفت انٹرنیٹ انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں۔ ایسے لنکس پر کلک نہ کریں۔ واٹس ایپ لنک ڈیوائسز چیک کریں۔ سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاک آؤٹ کریں۔ فون لاک اور بایو میٹرک استعمال کریں۔ اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا۔ پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں۔ یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے۔ تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں۔
7: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
8: FM 24/7/365

0: वेलकम बैक आएंगे सुने हो आप सबको, आप दिल की अंजुमन में हुस्न बनकर आ गए। हाँ जी जी हाँ जी, मैसेजेस आपके आ रहे हैं लेकिन सवाल की जाने बढ़ते हैं। कल मैंने आपसे सवाल किया था जनरल नॉलेज का कि जापान का पुराना नाम क्या है, ये तो बताइएगा। तो आप लोगों ने बताया, खूब बताया। तो मैंने सोचा कि आज किसी मुस्लिम कंट्री का वही सवाल दोहराते हैं। तो आप ये बताइएगा आज के इराक का पुराना नाम क्या है, यानी कि समझ रहे ना। अस्सलामुअलैकुम नदीम भाई, यूसुफ भाई, पापोश से और तमाम सुनने वालों को सलाम। एफएम 100 की तमाम फैमिली को सलाम। आंटी चाची अरूसा गुलबानो, तमाम डॉक्टर्स इमरान भाई, खिताब लाला गफरान भाई और मेरे वाले साहब को उन्होंने सलाम कहा। थैंक यू जी सब भाई, कैसे हैं भाई, घर वाले सारे ओके ठेक है ना? ड्यूटी श्यूटी चल रही होगी इस वक्त आपकी, और अगर घर वाले भी सुन रहे हैं तो आपकी जानिब से भाभी को डेडिकेट कर देंगे गाना। हैं जी हैं जी। इनामुल हक कह रहे हैं सलाम के बाद, भाईजान कैसे हैं आप, आपके वालिद मोहतरम कैसे हैं? अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक, उनको सलाम और बहुत सारी दुआएं। और आंटी चाची कायनात कोमल अरूसा संजीदा समरीन कम्मू भाई इमरान भाई समी सलीम अमन भाई और सब सुनने वालों को सलाम का इनामुल हक। वालेकुम अस्सलाम। वसीम साहब ने आज सिर्फ और सिर्फ अपना नाम लिख दिया। वसीम भाई ये क्या बात हुई भाई, हैं जी हैं जी, यार आप तो हमेशा अच्छा खासा मैसेज कर देते हैं यार। खैर कोई बात नहीं है। और हब चौकी से वसीम और उनकी वाइफ जो है सुगरा नाम है मिसेस वसीम का, और कह रही है आपका शो शौक से सुन रहे हैं। अरे क्या बात है वसीम साहब। तो बस वसीम साहब की जानिब से उनकी वाइफ सोगरा को गाना डेडिकेट करेंगे ताकि दोनों को अच्छा भी लगे, यानी कि समझ रहे ना आप। अच्छा वसीम का दोबारा एक और मैसेज आ गया, ये दोनों वसीम है अलग अलग, ये दूसरे वसीम जिन्होंने सिर्फ नाम लिखा था पहले। कहते हैं कि वसीम एंड अंजला लाला हम दोनों आपको सुन रहे हैं, जीते रहो मुस्कुराते रहो। लेकिन आप दोनों मियां बीवी या बाप बेटी ये बताइएगा। और नई मावान कह रहे हैं सलाम के बाद सदा खुश रहें, आप भी सदा खुश रहें, अस्सलाम वालेकुम। अमीन भाई मेट्रोवेल से सलाम के बाद कह रहे हैं शो वी आई पी औसम बंदाज बोले तो झगास, तमाम फैमिली को सलाम। उमेर रुबाब को भी सलाम कहा है और डेडिकेट किया है एक ट्रैक अहमद रुश्दी साहब की आवाज में, बिल्कुल कर देंगे, डोंट वरी डोंट वरी। और आज संजू भी आ गई है जल्दी जल्दी, क्या बात है। कहती हैं अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु, सलामती और आफियत की अनगिनत दुआएं, खुश आमदीद मेरे पसंदीदा सेगमेंट भूले बिसरे गीतों में नदीम साथ हूं। सांसों ने वफा की तो इख्तिताम तक अपना ख्याल रखिए। खैरियत तो पूछी ही नहीं, कहिए कैसे मिजाज हैं। बहुत बढ़िया, आज बहुत दिन बाद आपकी दिलकश आवाज में पुराना गीत हो जाए। हाय अल्लाह जी ना करे, चले ठीक है जी हो जाएगा, बस दिल चाह रहा है। दिल तो बच्चा है जी, बच्चों की बात मान लेना चाहिए, ठीक है, बच्चे दिल की बात मानते हैं हमारे। और अल्लाह ताला आपको हमेशा सलामत रखे और सांसे ता कयामत वफा करें आपके साथ, यानी ये समझ रही है ना आप। अच्छा भाई इनकी दोस्त हैं नायला ने बड़ी जबरदस्त पोस्ट की थी, मुझे पसंद आई, अब आपसे शेयर कर रही हूं। अपनी जिंदगी उन लोगों के नाम ना करें जो आपकी कदर नहीं करते, अपने ख्वाबों अपनी सलाहियतों और अपनी खुशी पर सरमायाकारी करें। वाह वाह वाह, जो कल गुजर गया वो सबक था, जो आज है वो मौका है, और जो कल आने वाला है वो आपके हाथों का नतीजा है। भाई बहुत बढ़िया बहुत बढ़िया, ये नायला जो है बड़ी अच्छी बात लिखी है उन्होंने, वाह वाह वाह। इसमें मुझे जो पसंद है ना, ख्वाब अपने ख्वाबों को अपनी सलाहियतों को अपनी खुशी पर सरमायाकारी करें, वाह वाह वाह वाह, बहुत आला भाई बहुत आला। और आगे बढ़ते हैं जनाब आयम वसीम नदीम साहब, आपका सवाल का जवाब है बगदाद शरीफ है। जनाब मैंने मुल्क का नाम पूछा है, इराक जो है वो मुल्क का नाम है, बगदाद दारुल खिलाफा है, यानी कि समझ रहे ना। इराक का پرانا نام کیا تھا؟ یہ سوال ہے وسیم بھائی، لیکن آپ کی کوشش سر آنکھوں پر. مشک بھی آ گئی ہیں، کیا کہتی ہیں؟ کہتی ہیں السلام علیکم ڈیشنگ، کیا حال ہے آپ کی؟ طبیعت کچھ کچھ بہتر نہیں ہے، آج طبیعت کچھ بہتر نہیں ہے، مگر شو کے اینڈ تک آپ کا دماغ پکاتی رہوں گی، دعاؤں کی ضرورت نہیں، ٹھیک ہو جاؤں گی. ارے نہیں، دعاؤں کی ضرورت ہوتی ہے بچہ، یہ بالکل ذہن میں نہ رکھو، اور ایسا کہو بھی نہیں مذاق میں بھی. اللہ تعالیٰ تمہیں صحت و تندرستی عطا فرمائے. آپ کیسے ہیں ڈیشنگ؟ کچھ لوگوں کی آنکھوں میں کھٹکنے کا اپنا مزہ ہے، سچی سو سویٹ. ٹاٹا بائے بائے فی الحال، مطلب انہوں نے پورا شو کا جو پورے شو کے دو گھنٹے کے میسیجز پہلے سے کر دیے ہیں، اور اب سکون سے سنیں گی. تو آپ کا پہلا میسج تو ہم نے پڑھ لیا ہے، باقی میسج ساتوں ساتھ نالو نال پڑھتے رہیں گے. اور علیم الدین یوسف زئی صاحب بھی آگے ہیں، کاپی پیسٹ میسج ہمیشہ کی طرح، اور گانوں کی فرمائش. اچھا، اس پر میں تھوڑا سا بعد میں غور کروں گا، پہلے سلام دعا ان کے ہو جائیں. اور ایوب آفریدی، خطاب لالا، نسیم قریشی، سبھی شیخ عمران ریاض اور میرے والد محترم کی خدمت ایک دس میں انہوں نے عقیدت بھرا سلام پیش کیا. بہت بہت شکریہ علیم الدین یوسف زئی صاحب، ایف بی ایریا کراچی سے. ہما بھی آ گئی ہیں آج، سلام کے بعد کہہ رہی ہیں ٹرانسمیشن صحیح نہیں آ رہی ہے، کوئی مسئلہ نہیں ہے، ہو جائے گی ٹھیک. رانی نے بھی کہا سلام اختر، سلام اختر. مجھے تو صرف ایک ہی میری پیاری سی بہن حلیمہ پٹھان کہتی ہیں اختر بھائی. اب اکشو کیسے ہو؟ اس طرح تو ہوتا ہے اس طرح کے کاموں میں، کیوں داس پھرتے ہو سردیوں کی شاموں میں. اور اور اور عدیل صاحب، بہت بہت شکریہ آپ کے میسج کا بھی. علیم بھائی کیا کہہ رہے ہیں؟ کہہ رہے ہیں سانگ سنوا دیجئے گا. اور کبھی امید ہے کہ مایوس نہیں کریں گے، بالکل نہیں کریں گے جناب، آپ کا فرمائش جو ہے وہ پوری کریں گے. السلام علیکم ندیم بھائی، کیسے ہیں آپ؟ میری طبیعت چار دن سے بہت خراب ہے، دعا کریں میں ٹھیک ہو جاؤں. ریما کہہ رہی ہیں، ارے ہائے ریما کیسی ہو؟ بل خیر، بتا تو دیا انہوں نے طبیعت صحیح نہیں، تو بھائی ریما کے لیے بہت ساری دعا کیجئے گا کہ اللہ تعالیٰ ان کو بھی صحت دے. ویسے آج کل موسم کا بھی کچھ سلسلہ کار ایسا چل رہا ہے، تو لہٰذا احتیاط برتیے، بہت اچھی بات ہوگی. فی الحال آپ کو لے کر جا رہے ہیں چھوٹی سی ننی منی سی بریک کی جانب.
1: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے؟ اب جنگ میدان جنگ میں نہیں، ہمارے ذہنوں میں لڑی جا رہی ہے. اب دشمن کی گولیاں بارود نہیں، معلومات ہیں، اور نشانہ ہم سب. ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں. ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے. وہ ڈھونڈتا ہے کمزور لمحے، بے روزگار نوجوان، ضرورت مند خاندان، پھر ان کے سامنے بچھاتا ہے خواب، بڑی نوکری، تیز دولت، بیرون ملک سفر، اور پھر کبھی رپورٹر کی صورت میں، کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں، جن سے بدامنی، خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں، ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے. جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے. آپ کی تصویریں، پہچان، فون، سب کچھ خطرے میں ڈال دیتا ہے. تو یاد رکھیے، کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے. کوئی مشکوک چیز، کال یا پیشکش ہو، فوراً رپورٹ کیجیے. حساس مقامات بس اپنے ادارے تک رکھیے، کیونکہ ہر لفظ، ہر کلک، ہر تصویر یا تو حفاظت ہے یا خطرہ. فیصلہ آپ کے ہاتھ میں ہے.
2: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
3: facebook.com/fm247365

0: வெல்கம் பேக், வெல்கம் பேக். சாதி சாதி இவாஜ் மீறி இசி தர மிலேகி. ஃபஹம் பாய் கானே கஹா டூண்டே லாத்தே ஆப் தில் துஜே கசம் ஹை. அச்சா பாய், ஹமாரே அயூப் லாலா நே கஹா ஹை கி ஆப்னே பில்குல் துருஸ்த் படா ஹை. சுக்ரியா
1: சுக்ரியா. கியா அப் ஆவாஜ் கைசே ஆ ரஹா ஹை,
0: பனா ரஹா ஹை ஆவாஜ்.
2: ஏ தில் துஜே கசம் ஹை.
0: பரே நே பாய் பாய், بس صحیح ہے غفران بھی اتنا بہت ہے یہ چل جائے گا. آئی لو یو، تھینک یو ویری مچ یار، سو نائس آف یو. بس غفران بھائی ہمارے بڑے پیارے ہیں، اس طرح ہوتا ہے اس طرح کے کاموں میں. ہمارے امین بھائی جو ہیں ان کی فرمائش رہتی ہے، امین بھائی ڈونٹ وری ڈونٹ وری، چلے گی چلے گی یار، یہ سمجھ رہے ہیں نا. انیس بھائی کو بھی ہم نے ٹریک ڈیڈیکیٹ کرنا ہے. سنجو کی بھی ایک فرمائش ہے، اس طرح تو ہوتا ہے. اور موہن لال کو بھی ڈیڈیکیٹ کرنے. یہ تمام چیزیں تو ساتھ چلیں گی، فی الحال آپ کے میسجز کی جانب چلتے ہیں. اور صاحب زیادہ کے میسج کے بعد غفران بھائی، اچھا سندھی گانا ہو گیا تھا، اچھا میں ٹھیک ہوں، صرف اتنا ہی لکھا کسی نے. ہمارے نیاز بہادر بھائی آ گئے، کہہ رہے ندیم بھائی آپ کو اور تمام سننے والوں کو سلام. ایوب آفریدی کے نام کر دو فلم کا نام، لکھتا ہے جگر آواز نور جہاں گانے کے بول ہیں. حال دیکھ لے میرا، اللہ حال دیکھ لے میرا. نیاز بہادر بھائی یہ ذرا ڈھونڈنا پڑے گا، ڈھونڈ کر پھر آپ کے لیے جلائیں گے. اور اینے بھائی آپ نے صحیح پڑھا یا غلط، لیکن جو پڑھا بہت اچھا پڑھا، آپ کی آواز نے تو ہم پر جادو سا کر دیا ہے. انیس بھائی اس طرح کی باتیں نہ کیا کرو یار. اور اب وہ سانگ چلا دیں جو ہمارے غفران بھائی نے بولا ہے. غفران بھائی آپ نے کون سا گانا بولا ہے؟ بس ٹھیک ہے، آپ کو ڈیڈیکیٹ تو ضرور ہوگا. اور موہن لال جو ہیں ہمارے پیارے سے یو کے سے، انہوں نے بھی بالکل درست جواب دیا. یار موہن لال کیا بات ہے یار، ماشاء اللہ بہت سمجھدار ہو یار. یہ بھی بالکل صحیح، بڑی تفصیل کے ساتھ لکھا اور بالکل صحیح بتایا انہوں نے. لائبہ کہہ رہی ہیں ایک گانے کی فرمائش کی ہے لائبہ نے. لائبہ آپ کی فرمائش بھی ہم پورا کریں گے، ڈونٹ وارے ڈونٹ وارے. اور اور اور نورین بہنا کیا کہتی ہیں؟ ندیم بھائی چاچی جان کیسی ہیں؟ آپ کی بات ہوتی ہے ان سے تو میرا سلام کہیے گا، اور ان کی طبیعت بھی پوچھے گا. بالکل پوچھیں گے. یہ نورین بہنا چاچی سے کافی عرصے سے بات نہیں ہوئی ہے، لیکن میں انشاءاللہ تعالی آج نہیں تو کل چاچی کو میسج ضرور کروں گا. فی الحال وہ بات نہیں کرتی ہیں کسی سے، میسجز پر ہی بات ہوتی ہے. تو چاچی سے چاچی کو آپ کا سلام بھی پہنچائیں گے. اور فریدہ برہان الدین میری پیاری سی بہنا بھی آ گئی ہیں، اور کہیں گے کیسے ہیں آپ اور آپ کی طبیعت کیسی ہے؟ الحمدللہ بالکل ٹھیک ٹھاک. مبارک مبارک بھائی، میں آج پیدا ہو گئی، آج آپ میرا شاندار استقبال تو کریے گا. آج 7 جولائی ہے، اب تو 7 جانے والی ہے. اتنی دیر میں میسج کیوں کیا، پہلے بتاتی ہیں، ابھی 8 شروع ہو جائے گی. لیکن ہم آپ کو ضرور جو ہے ڈیڈیکیٹ کریں گے. اچھا بھائی سنجو کے میسج کی جانب جاتے ہیں، اور ان کا بڑے زبردست میسج تھے بھائی. نالا والی تو باتیں انہوں نے بتا ہی دی تھی ہمیں. اچھا نالا کی پوسٹ کے بعد شاعری نہیں ہے، اقتباس ٹائپ کا ہے. اور کہتی ہیں سنو اے روحمن، لوگ کہتے ہیں محبت نہ ملے تو اسے چھوڑ دو. ایک بات تو بتائیں، دعا قبول نہ ہو تو خدا بدل لیتے ہیں کیا؟
3: ہائے.
0: اب آتی ہوں میری پیاری پیاری زرین نور کے لیے پیار ہی پیار. شکر الحمدللہ طبیعت بہتر ہے. قابل احترام نورین بہنا کے لیے ڈھیروں دعائیں اور پیار. معصوم سی مہانور کے لیے بھی دعائیں. جلدی سے اللہ تعالیٰ شفا کاملہ اور عاجل عطا فرمائے، الہی آمین. مجھے معلوم حسینہ کو یاد کرنا ہے. خوش رہو رباب. رباب آپ کہاں ہیں؟ لیکن مجھے پتا ہے رباب تھوڑا سا مصروف ہوں گی. اچھا وہ کہتی ہیں کہ اپنے آپ کو مصروف رکھیں، خوش رہیں گے. مصروف دن ایک نعمت ہے، چاہے وہ کتنی ہی بھاری کیوں نہ ہو. کام نپٹا کر خوشی ہوتی ہے، اور آپ کو کامیابیوں کا احساس دلاتے ہیں. سنا ہے نفسیاتی مسائل کا واحد حل یہ ہے کہ نہ فارغ بیٹھیں اور نہ اکیلے رہیں. بالکل درست ہے یہ بات نفسیات کے حوالے سے جو بات کی ہے آپ نے, اور میں آپ کو ایک بات بتاؤں, یہ اکیلا پن جو ہوتا ہے نا یہ انسان کو یقین مانیے کہ مار دیتا ہے. ایک مووی تھی, ہالی ووڈ کی مووی تھی, انگریزی مووی تھی, اس میں ایک نوجوان تو نہیں کہوں گا جوان کپل کو ایک ٹاسک دیتا ہے ایک انسان کہ بھائی ایک کمرہ اس نے بنایا ہوتا ہے اور اس کمرے میں بہترین قسم کا کمرہ بنایا ہوتا ہے, وہ نئی ٹیکنالوجی ٹائپ کا کمرہ ہوتا ہے, اور اس میں میں پاکستانی پیسوں کے حساب سے ایک مثال دے رہا ہوں کہ وہ کہتا ہے کہ اگر آپ نے اس کمرے میں 50 دن گزار دیے تو آپ کو 5 کروڑ دوں گا. 50 دن اگر آپ نے اس کمرے میں گزار دیے تو آپ کو 50 کروڑ, یہ سمجھ لیجئے 1 ارب روپیہ دوں گا. تو وہ نوجوان کپل جو ہے وہ اس حوالے سے کہتا ہے یار کیا بات ہے یار, 50 دن گزر جائیں گے پتہ بھی نہیں چلے گا. ٹھیک ہے جی, 3 3 6 یعنی کہ 2 مہینے بھی نہیں, 2 مہینے سے بھی کم. تو وہ کپل جو ہے وہ اس ٹاسک کو قبول کر لیتا ہے اور اس کی شرائط بھی ہوتی ہیں. شرائط یہ تھی جی کہ موبائل فون یوز نہیں کرنا ہے آپ نے, اور دونوں نے دور دور رہنا ہے, اور کوئی ٹی وی شیوی نہیں ہے. ہاں بالکل غفران بھائی ایسے ہی, اور مختصر یہ کہ ان دونوں نے جو ہے اس پر راضی ہو گئے اور دونوں رہنے لگے اس کمرے میں. ایک دن بہت بہت مشکل سے گزرا, پھر 2 دن گزرے, پھر 3 دن گزرے, مطلب 3 دن میں ان کی حالت جو ہے وہ غیر ہوتی جا رہی تھی, اور آہستہ آہستہ وہ نفسیاتی مریض بنتے جا رہے تھے, اور آخر کار میرے خیال 8ویں یا 10ویں دن جو ہے وہ جو کپل میں میل تھا یعنی کہ مرد, اس نے سرنڈر کر دیا, اور آخر میں جو لڑکی تھی اس نے بھی سرنڈر کر دیا. تو 10 دن مشکل سے وہ گزار سکے. یہ میں آپ کو اس پکچر کا حوالہ اس وجہ سے دے رہا ہوں کہ تنہائی جو ہے نا وہ انسان کو مار دیتی ہے, بوڑھا کر دیتی ہے, کمزور کر دیتی ہے. تو بہت سارے ایسے سننے والے ہوں گے کہ جن کے والدین بزرگ ہیں اور وہ گھر میں بیٹھے ہوتے ہیں, اور اولاد جو ہے اولاد کی بھی اولاد ہو جاتی ہے, مطلب ایسے بزرگوں کی میں بات کر رہا ہوں, تو وہ اپنے کاموں میں مصروف ہو جاتے ہیں, زندگی میں مصروف ہو جاتے ہیں, اولاد میں مصروف ہو جاتے ہیں. والد سے پیار ہوتا ہے, ایسا نہیں ہے کہ آپ لوگوں کو پیار نہیں ہوگا والد سے یا والدہ سے, مگر وقت نہیں ہوتا آپ لوگوں کے پاس ان کے لیے, اور وہ جو ٹائم پیریڈ ہے وہ بڑا امپورٹنٹ ہے. بات کو آگے بڑھائیں گے اس بریک کے بعد.
3: FM 100 ٹائم چیک, اٹس 12 midnight.
4: facebook.com/fm247365 FM 247365.
0: ویلکم بیک کہیں گے سنے ہوں آپ سب کو, اور بات بڑی امپورٹنٹ اور سیریس قسم کی میں کر رہا تھا. اس وقت جتنے بھی سننے والے ہیں, ہو سکتا ہے کسی نے کسی کے ساتھ اس طرح کا معاملہ ضرور ہو. ایسا نہیں ہے کہ اولاد اپنے والدین کو پیار نہیں کرتی, پیار بھی کرتی ہے, محبت بھی کرتی ہے, خیال بھی رکھتی ہے, بہت سارے ایسے ہوں گے, اور بہت سارے خیال بھی نہیں رکھتے, محبت بھی مطلب بس ایسے ہی ہے. ٹھیک ہے نا, 5 انگلیاں کیونکہ برابر نہیں ہوتی, مگر وقت جو ہے وہ نہیں دے پاتے والدین کو. یہ بہت ضروری ہے, آپ یقین مانیں کہ والدین کے لیے یہ دوا ہے کہ جب آپ ان کے پاس 1 گھنٹہ بھی بیٹھ جائیں, یار 24 گھنٹے میں سے آپ 18 گھنٹے لگا لیے جس میں ہم جاگ رہے ہوتے ہیں, 18 گھنٹے نہیں تو 15 گھنٹے لگا لیجئے کہ آپ جاگ رہے ہیں, تو یہ 15 گھنٹوں میں سے صرف اور صرف آدھا گھنٹہ یا 1 گھنٹہ بھی آپ اپنے والدین کو, بزرگ والدین کو اگر آپ دے دیں گے تو یہ ان کے لیے ایک ٹونک ہوگا. اچھا وہ آپ سے بات کرتے ہیں نہیں کرتے ہیں, یہ سب بہانے بازیاں ہیں, یہ ایکسکیوزز ہیں زندگی کے ساتھ کہ, اور یا ان کی باتوں سے آپ چڑ جاتے ہیں, یہ بھی ایکسکیوزز ہیں. یہ ذہن پریپیئر کر کے جائیں کہ میں نے 1 گھنٹہ या आधा घंटा अपनी माँ के पास या अपने बाप के पास गुजारना, उनके साथ बैठ जाना है। वो टीवी देख रहे हैं, देखने दें, आप बैठे रहें उनके पास। बीच में वो कोई बात करते हैं, बात कीजिए उनके साथ, ठीक है। तो बस ये जो तन्हाई से ये बात शुरू हुई, और ज्यादातर इस चीज का जो शिकार होते हैं, इंसान जो शिकार होता है वो ऐसी ही उम्र में जाकर शिकार होता है। और कुछ लोगों की खैर किस्मत कि वो जवानी में ही तन्हा हो जाते हैं, वालिदैन का साया सर से जो है वो सर पर नहीं रहता, और उसके अलावा बहन भाई भी नहीं है। तो ये बहुत ही रेयर केसेस में होता है, ये मेजॉरिटी में नहीं है, माशरे में ऐसा नहीं है। लेकिन एक चीज जो सबसे ज्यादा है वो ये है कि हर इंसान को बुजुर्ग होना है, बूढ़ा होना है। तो वैसे तो उम्र अल्लाह ताला ने मुकर्रर की हुई है, जो भी है। तो वालिदैन जिनके हयात हैं, बहुत बुजुर्ग हैं, उनको वक्त दीजिए। उनको सिर्फ आपके पैसे की जरूरत नहीं है, उनको आसाइशों की सिर्फ जरूरत नहीं है। वो तो है ही, हर इंसान को होता है। अगर अल्लाह ताला ने आपको अता फरमाया है, अपनी इस्तेआत के मुताबिक उनकी जो खिदमत कर सकते हैं आप कीजिए, लेकिन खिदमत कीजिए, एहसान मत कीजिए। क्योंकि ऐसा भी होता है कि बेटा जो है वो अपने बाप की या अपने माँ की खिदमत तो कर रहा होता है, यही सोच कर कर रहा होता है कि मैं खिदमत कर रहा हूं, मगर जो साथ में बेगम होती है ना, वो एहसान जताती है। और ऐसे बहुत सारे जगहों पर है, और वो एहसान जो है वो किसी ना किसी तरीके से माँ बाप के कानों में पहुंच भी जाता है, तो फिर माँ बाप को शर्मिंदगी भी महसूस होती है। तो ये भी एक बहुत बड़ा गुनाह भी है, जो कि हमें पता भी नहीं होता हम कर रहे होते हैं। और कुछ औलादें तो ऐसी भी होती हैं, बीवी की बातों में आकर जता भी रहे होते हैं कि मैंने आपके लिए इतना किया, बाप को कह रहे हैं या माँ को कह रहे हैं, आपके और बेटे नहीं है क्या, सिर्फ मैं ही रह गया हूं है भाई, मतलब ये जताना हो जाता है। बाप की खिदमत जो है वो हर औलाद पर फर्ज है। कोई औलाद अमीर है, किसी को अल्लाह ताला ने बहुत नवाजा हुआ है, कोई किसी को नहीं नवाजा हुआ, तो हर कोई अपनी इस्तेआत के मुताबिक जो है वो अपने वालिदैन की खिदमत कर सकता है। मैं फाइनेंशियली कह रहा हूं, ठीक है ना, वक्त सबको देना चाहिए, ठीक है ना। आप चाहे उनकी इस तरीके से खिदमत करें या ना करें, लेकिन यानी कि समझ रहे हैं ना आप, अय्यूब आफरीदी कह रहे जिगर जीबीएन भी बूढ़ी होगी। चले बात भी कंप्लीट हो गई, और बात को मोड़ा भी, रुख मोड़ा भी बड़ा खूबसूरत तरीके से है कि चेहरों पर मुस्कुराहट आ जाए सबके। लाला क्या बात है आपकी। खैर इस तरह तो होता है इस तरह के कामों में, और संजू तुम बातें ऐसी लेकर आती हो कि फिर उस पर चर्चा पे चर्चा चल रही होती है। अच्छा जी, स्वीट हार्ट संजू बहना जरीन नूर रुबाब बहना नसरीन बहना और अयूब भाई के लिए बहुत सारी दुआएं, खुसूसी जरीन कह रही है। और जरीन बहना को क्या हुआ है? अच्छा ये नौरीन कह रही थी, ये नौरीन के मैसेजेस पढ़ाओ। जरीन बहना को क्या हुआ है नरीन भाई? मेरी बहुत प्यारी जरीन के लिए बहुत सारी दुआएं, तबीयत इनकी थोड़ी सी नाजाज थी, और अल्लाह ताला का बड़ा एहसान है कि पहले से बहुत बेहतर है और अभी भी गायब हो। लेकिन जरीन तुम्हारी जानिब से हम संजू को गाना डेडिकेट कर देंगे, डोंट वरी। और बल्कि क्यों ना, अरे 12:05 हो गए हैं जनाब। भाई हमारे प्यारे से इनामुल हक साहब बर्थडे है, सालगिरह है, और उसके साथ साथ बोरानुद्दीन की भी सालगिरह, तुम्हारी बहन को और हमारे भाई को सालगिरह बहुत बहुत मुबारक, हम जियो हजारों साल। तो भाई ये म्यूजिक, ये बात है हमारे इनामुल हक भाई के लिए और फरीद बुरहानुद्दीन के लिए। सालगिरह बहुत बहुत मुबारक हो आप दोनों को, और उसके साथ साथ जितने भी ऐसे हमारे प्यारे प्यारे से लिसनर्स जिनकी सालगिरह है, उन सबको भी सालगिरह बहुत बहुत मुबारक हो। और इसी बात पर भाई हम क्या करें, थोड़ा सा सैड गाना नहीं लगाना भाई, हमने थोड़ा सा बड़ा जबरदस्त गाना लगाना है। तो जनाब अभी जिस ट्रैक की जानिब जा रहे हैं ये हम डेडिकेट करेंगे इनामुल हक साहब को भी, हमारे फरीजा बुरान गीन को भी, और उसके साथ साथ हमारे अमीन भाई ने स्पेशली डेडिकेशन की है जनाब उमर बाब को अहमद रुश्ती साहब के गाने की। तो आप सबकी डेडिकेशन एक ही गाने में एलो फड़ो।

ریت پر ہم سلام لکھتے تھے، وہ درختوں پہ نام لکھتے تھے، ہائے وہ دور محبت کا کیا کیا پیام لکھتے تھے۔ ایک خوبصورت سی آواز، اور یہ آواز شمشیر علی خان صاحب کی، ہمارے درمیان موجود نہیں، مگر فنکار کا فن ہمیشہ رہتا ہے اور وہ نسل در نسل آگے بڑھ رہا ہوتا ہے۔ وقت 1:44 ہو چکے ہیں، اور جناب یہ میسج اجمل بھائی بیک گراؤنڈ میوزک اولڈ والا رکھے، وہ بیسٹ ہے جو ایف ایم انڈیٹ کے سٹارٹ والا تھا۔ جی میں نے یہ وہی لگایا ہے، اصل میں یہ تھوڑا سا فائل مس ہو رہی تھی، مل نہیں رہی تھی مجھے، اس وجہ سے وہ میں نے لگایا تھا اور اب لگا دیا۔ بس خوش، آپ خوش ہو گئے، پلیز اولڈ والا لگ گیا۔ اور اس کے بعد علیم الدین صاحب ہمیں جوائن کر چکے، کہتے ہیں السلام علیکم۔ وعلیکم السلام علیم صاحب، کیسے ہیں آپ؟ خیری سے، خوش آمدید کہتے ہیں آپ کو۔ رابعہ جاوید بھی ہمیں جوائن کر چکی ہیں یوٹیوب پر، اور کہتی ہیں السلام علیکم آر جے۔ وعلیکم السلام، شو اور وائس اچھی، اور آپ کے شو 2018 سے شو سن رہے ہیں۔ چلے بھائی تھینک یو ویری مچ، 2018 سے 8 سال ہو گئے ماشاء اللہ، 9 سال، بہت شکریہ، تھینک یو ویری مچ رابعہ جاوید۔ اور بس اسی طرح آپ اپنی محبتوں میں یاد رکھیے گا ضرور۔ اور جناب اب یوں کرتے ہیں کہ آتے ہیں ہم ایک اور خوبصورت سا کلام شامل کرتے ہیں، اور یہ ہے جناب کیا کہتے ہیں جی، ایک چھوٹا سا خواب تھا، ایک چھوٹا سا خواب تھا جو پورا نہیں ہوا، ایک چھوٹا سا خواب تھا جو پورا نہیں ہوا، وہ شخص میرا ہو کر بھی، وہ شخص میرا ہو کر بھی میرا نہیں ہوا۔ ایک چھوٹا سا خواب تھا جو پورا نہیں ہوا، ایک چھوٹا سا خواب تھا پورا نہیں ہوا، وہ شخص میرا ہو کر بھی میرا نہیں ہوا۔ آج بھی یہ یاد کرتے ہوئے روتا ہوں، آج بھی یہ یاد کرتے ہوئے روتا ہوں، کیوں کسی اور کا ہوا وہ میرا نہیں ہوا، کیوں کسی اور کا ہوا اور میرا نہیں ہوا۔ یادیں بہت حسین تھی ہمارے سفر کی، یادیں بہت حسین تھی ہمارے سفر کی، نہ جانے کیوں وہ میرا ہم سفر نہیں ہوا، نہ جانے کیوں وہ میرا ہم سفر نہیں ہوا۔ بہت کوشش کی کہ جی لوں اس کے بغیر، بہت کوشش کی کہ جی لوں اس کے بغیر، پر نہ جانے کیوں مجھ سے صبر نہیں ہوا، پر نہ جانے کیوں مجھ سے صبر نہیں ہوا۔ ایک چھوٹا سا خواب تھا جو پورا نہیں ہوا، ایک چھوٹا سا خواب تھا جو پورا نہیں ہوا، وہ شخص میرا ہو کر بھی میرا نہیں ہوا۔ ایک چھوٹا سا خواب تھا، کوئی اتنی بڑی کہانی نہیں تھی، اتنی بڑی جائیداد نہیں، اتنی بڑی کوئی فلم نہیں تھی، ایک چھوٹا سا خواب تھا جو پورا نہیں ہوا، وہ شخص میرا ہو کر بھی، میرے قریب رہ کر بھی، میرے پاس رہ کر بھی، مجھے میرے ساتھ ملنا جلنا، اٹھنا بیٹھنا سب کچھ، اور پھر بھی، پھر بھی میرا نہیں ہوا۔ یہ وہ بات ہے، دیکھیں جو ابھی جو بات میں کر رہا تھا آپ سے غزل سے پہلے، وہ یہی بات تھی کہ بعض اوقات زندگی میں ہوتا ہے کہ بہت سارے ہم سمجھتے کہ پتہ نہیں یہ ہمارا کیا کچھ ہوگا، اور یہ پوری زندگی ہماری اس کے لیے، یا اس کی زندگی ہمارے لیے، مگر ایک وقت آتا ہے زندگی اچانک، زندگی کے شارٹ کٹ، آپ لانگ روٹ پر ہیں، اس نے شارٹ کٹ مارا اور وہ سائڈ سے نکل گیا، آپ کو پتہ بھی چلے یہ ہوا کیا ہے۔ تو یہی بات ہے کہ وہ شخص میرا ہو کر بھی، سب کچھ میرے ساتھ تھا، اٹھنا بیٹھنا کھانا پینا، میرا نہیں ہوا۔ مطلب بات وہی ہے کہ ظاہراً آپ کے ساتھ دنیا آپ کے ساتھ ہے، ارے آپ کیوں گھبراتے ہیں، ہم ہیں نا یار، ہم ہیں نا، ہم ہیں نا۔ زندگی جہاں کے وقت کہیں وقت پڑ جائے، کہیں کہتے مشکل وقت آ جائے انسان پر، تو پھر صحیح پہچان کہتے ہیں اس وقت ہوتی ہے، وقت آپ کے سامنے آپ کے ان خاص لوگوں کو لے کر آتا ہے کہ اب یہ کون آپ کا تھا اور کون آپ کا نہیں ہے، کیونکہ اس وقت میں
आपके साथ जो दुख आपके दुख में आपके सुख में आपके साथ खड़ा है ना, वो आप वही है आपका अपना, अदरवाइज कोई कोई किसी का नहीं है। एक खूबसूरत कलाम और कि सूरज के ढलने में जरा वक्त लगेगा, सूरज के ढलने में जरा वक्त लगेगा, शाम को निकलने में जरा वक्त लगेगा। लाजिम बात है सूरज के ढलने में सूरज का जो एक वक्त है वो अपने हिसाब से ठहरेगा ना, अपने उस वक्त को पूरा करेगा, जो अल्लाह ताला ने उसकी ड्यूटी लगाई है वो अपने वक्त को पूरा करेगा, तो ही वो गरूब होगा, तो ही वो ढलेगा। और शाम को निकलने में उसके बाद ही शाम होगी, शाम को निकलने में जरा वक्त लगेगा। तुम ओढ़ के सो जाओ तारों भरी चादर, तुम ओढ़ के सो जाओ तारों भरी चादर, ख्वाबों को उभरने में जरा वक्त लगेगा। तुम ओढ़ कर सो जाओ तारों भरी चादर, ख्वाबों को उभरने में जरा वक्त लगेगा। आजाद तो हो गया था परसों से कोई तो, आजाद तो हो गया था बरसों से कोई तो, पिंजरे से निकलने में, पिंजरे से निकलने में जरा वक्त लगेगा, पिंजरे से निकलने में जरा वक्त लगेगा। मेहताब से सूरत देखी है अचानक, मेहताब से सूरत देखी है अचानक, दिल के संभलने में, दिल के संभलने में जरा वक्त लगेगा। अब एकदम तो बंदा नहीं संभल सकता ना, अचानक जब इस तरह के अचानक मामलात होते तो अचानक बंदा एकदम कैसे संभलेगा, नहीं संभलता। इसीलिए कि मेहताब से सूरत देखी है अचानक, मेहताब से सूरत देखी है अचानक, दिल के संभलने में जरा वक्त लगेगा। बोया है बीज ख्वाहिशों का आज ही तुमने, बोया है बीज ख्वाहिशों का आज ही तुमने, फूलों के खिलने में जरा वक्त लगेगा, फूलों के खिलने में जरा वक्त लगेगा। खोली है किताब इश्क तुमने नई नई, खोली है किताब इश्क तुमने नई नई, खोली है किताब इश्क तुमने नई नई, उसके समझने में जरा वक्त लगेगा। अभी इब्तदाई इश्क है, रोता है क्या, अभी आगे आगे देखिए होता है क्या। इसीलिए कहा है कि खोली है किताब इश्क तुमने नई नई, इसके समझने में जरा वक्त लगेगा। तखय्युल बिखरा है ख्याल में हर तरफ, तखय्युल बिखरा है ख्याल में हर तरफ, फातिमी इसको सुलझने में, फातिमी इसको सुलझने में जरा वक्त लगेगा, फातिमी इसको सुलझने में जरा वक्त लगेगा, सूरज के ढलने में जरा वक्त लगेगा, ख्वाबों को उभरने में जरा वक्त लगेगा, और पिंजरे से निकलने में जरा वक्त लगेगा, फिर दिल के संभलने में भी जरा वक्त लगेगा, फूलों के खिलने में जरा वक्त लगेगा, और उसके समझने में, और उसके समझने में जरा वक्त लगेगा। खोली है किताब इश्क तुमने नई नई, खोली है किताब इश्क तुमने नई नई, इसके समझने में जरा वक्त लगेगा। तखय्युल बिखरा है ख्याल में हर तरफ, तखय्युल बिखरा है ख्याल में हर तरफ, फातिमी इसको सुलझने में, फातिमी इसको सुलझने में जरा वक्त लगेगा, फातिमी इसको सुलझने में जरा वक्त लगेगा।